0: 45 AM. This time check is brought to you by Phoenix Batteries. Phoenix laga aur bhul ja. Phoenix laga aur bhul ja. HBL Freedom Account ke saath apne khwabon aur business ko de azadi ki udaan. Muft IBFT, muft checkbook, muft online banking aur behtareen mobile app ki sahulat ke saath account khole digitally ya visit kare apni kareebi HBL branch. HBL Freedom Account. Jahan khwab, wahan HBL.
1: Hire ka naya no frost IoT refrigerator, jiska multi airflow system de balanced cooling har compartment mein aur rakhe aapke refrigerator ko clean. Twin inverter technology, jisse mile maximum cooling aur energy saving. No frost, no worries.
0: HBL Freedom Account ke saath muft IBFT, muft checkbook, muft online banking aur behtareen mobile app ki sahulat ke saath HBL Freedom Account. Jahan khwab, wahan HBL.
2: हार्मोन्स के बारे में कंफ्यूज हैं, मूड स्विंग्स, स्ट्रेस या जिस्म में तब्दीलियां, आखिर जिस्म के अंदर क्या हो रहा है, तो सुनना ना भूलें हार्मोन टॉक्स, जहां होगी सेहत और हार्मोन्स बैलेंस पर खुलकर बात, माहरीन की राय और रोजमर्रा की आसान टिप्स. प्रोग्राम में हमारे मेहमान होंगे प्रोफेसर डॉक्टर नजमुल इस्लाम, कंसल्टेंट एंडोक्राइनोलॉजिस्ट, आगा खान यूनिवर्सिटी कराची, पास्ट प्रेसिडेंट पाकिस्तान एंडोक्राइन सोसाइटी. प्रोग्राम का मौजू होगा ज़ियाबतस से कैसे बचा जाए. सुनिए हार्मोन टॉक्स, हार्मोन्स की दुनिया, जुमेरात 30 जुलाई 2 बजे सिर्फ FM 100 पर. ये प्रोग्राम एडको ग्रुप और पाकिस्तान एंडोक्राइन सोसाइटी के तावन से पेश किया जाएगा.
3: पाकिस्तान एसोसिएशन ऑफ डर्मेटोलॉजिस्ट एंड एडको लेबोरेटरीज के तावन से हर जुम्मा 12:30 से 1 मालूमाती प्रोग्राम, जिसमें बात होगी स्किन कंडीशन के हवाले से. पाकिस्तान के नामवर डॉक्टर्स शिरकत करेंगे, तो सुनना ना भूलें सिर्फ FM 100 पाकिस्तान पर.
4: तेजी से फैलती डिजिटल दुनिया एक जबरदस्त सलाहियत के साथ साथ एक अहम जिम्मेदारी भी. मजहबी, फिरका वाराना या नस्ली बुनियाद पर नफरत अंगेजी, दहशत गर्दी की तरगीब से मुतल्लिक किसी भी तरह का मवाद फैलाना, इलेक्ट्रॉनिक जालसाजी, स्पैमिंग, धोखा दही, बशमूल आइडेंटिटी थेफ्ट, चाइल्ड पोर्नोग्राफी और साइबर स्टॉकिंग और अनचाही मुदाखलत, मसलन किसी भी फर्द से जबरदस्ती या बार बार राबिता करना, मुतल्लिका शख्स की रजामंदी के बगैर उसकी तस्वीर या वीडियोस बनाना और शेयर करना वगैरह संगीन जराइम है. इस तरह की खिलाफ वर्जियां पाकिस्तान इलेक्ट्रॉनिक क्राइम्स एक्ट और दीगर कानून के तहत कानूनी नतायज की मुतहम्मिल हैं. अगर आप इस बारे में कोई सवाल करना, इस सिलसिले में मदद तलब करना, किसी वाकये की इत्तला देना या इन कानून की खिलाफ वर्जी के मुर्तकिब अफराद के बारे में हुकूमत की मुआवनत करना चाहते हैं, तो बराहे करम हमारी हेल्पलाइन पर कॉल करें.
2: ये पैगाम हुकूमत पाकिस्तान की जानिब से पेश किया गया.
5: डेंगू एक खतरनाक बीमारी है जो मच्छर के काटने से फैलती है. सुबह सूरज निकलने के बाद और शाम सूरज गुरूब होने से पहले ये मच्छर आपको काट सकता है. अगर आपको अचानक तेज बुखार, शदीद सरदर्द, जिस्म और जोड़ों में दर्द, मतली या कमजोरी महसूस हो, तो फौरन डॉक्टर से रुजू करें. डेंगू का मच्छर साफ पानी में पैदा होता है, इसलिए घर और इर्द गिर्द कहीं भी पानी जमा ना होने दें. पानी की टैंकियों को ढांप कर रखें, गमलों और कूलर का पानी बाकायदगी से तब्दील करें, लंबी आस्तीन वाले कपड़े पहने, मच्छर मार स्प्रे और मच्छरदानी का इस्तेमाल करें. याद रखें, एहतियात ही डेंगू से बचाव का बेहतरीन तरीका है. डेंगू से बचाओ, आपकी एहतियात, आपकी हिफाजत.
2: ये पैगाम हुकूमत पाकिस्तान की जानिब से पेश किया गया.
6: क्या आप जानते हैं कि टेलीकॉम ऑपरेटर्स की जानिब से मुख्तलिफ वैल्यू एडेड सर्विसेज फराहम की जाती हैं? इन सर्विसेज में रिंगटोन्स, ब्रेकिंग न्यूज अलर्ट्स, मिस्ड कॉल अलर्ट, इंटरनेट बंडल्स, गेम्स और दीगर मालूमाती सहूलियात शामिल हो सकती हैं. ताहम बाज़ औक़ात ये मुशाहिदा सामने आया है कि सारिफ की इजाजत के बगैर कोई वैल्यू एडेड सर्विस फाल हो जाती है या बैलेंस से रकम कट जाती है, जबकि सारिफ को इसका इल्म भी नहीं होता. याद रखें कि वैल्यू एडेड सर्विस की फालियत के लिए सारिफ की तस्दीक जरूरी होती है, जिसके लिए अमूमन ओटीपी की तस्दीक या मखसूस यूएसएसडी
7: جی کو ڈائل کرنا لازم ہوتا ہے. یاد رکھیں پی ٹی اے ٹیلی کام آپریٹرز کو ویلیو ایڈڈ سروس خودکار طور پر ایکٹیویٹ کرنے کی اجازت نہیں دیتا. اگر آپ نے نہ تو او ٹی پی شیئر کیا ہے اور نہ ہی کوئی کوڈ ڈائل کیا ہے تو ایسی سروس فعال نہیں ہونی چاہیے. اگر آپ کے ساتھ بھی ایسی صورتحال پیش آئے تو پریشان ہونے کی ضرورت نہیں. سب سے پہلے اپنے متعلقہ ٹیلی کام آپریٹر سے رابطہ کریں اور باقاعدہ شکایت درج کروائیں. آپریٹر آپ کو ایک شکایت نمبر فراہم کرے گا. اگر مقررہ وقت کے اندر آپ کا مسئلہ حل نہ ہو تو آپ پاکستان ٹیلی کمیونیکیشن اتھارٹی کے آن لائن پورٹل پر بھی شکایت درج کر سکتے ہیں. شکایت کے اندراج کا طریقہ کار یہ ہے کہ سب سے پہلے ویب سائٹ complaint.pta.gov.pk پر جائیں. شکایت کے اندراج کے لیے صارف کو اپنے نام اور شناختی کارڈ پر رجسٹرڈ موبائل نمبر کے ذریعے ایک یوزر پروفائل بنانا ہوگا. اس کے بعد سائن اپ کے آپشن پر کلک کریں اور مطلوبہ معلومات فراہم کریں جن میں نام، شناختی کارڈ نمبر، رابطہ نمبر، شہر کا نام اور پاسورڈ شامل ہوں گے. اس کے بعد جنریٹ او ٹی پی پر کلک کریں اور موصول ہونے والا ون ٹائم پاسورڈ درج کریں. اکاؤنٹ بننے کے بعد سائن ان کریں اور اپنا سی این آئی سی اور پاسورڈ درج کر کے لاگ ان ہو جائیں. یاد رکھیں کہ آپ کا قومی شناختی کارڈ نمبر ہی آپ کا یوزر نیم ہوگا. لاگ ان ہونے کے بعد بائیں جانب موجود رجسٹر نیو کمپلینٹ کے آپشن پر کلک کریں. اب شکایت کی تفصیلات درج کریں اور شکایت کی نوعیت منتخب کریں. اس کے بعد شہر، سروس، فراہم کنندہ کی قسم اور دیگر مطلوبہ معلومات فراہم کریں. اگر آپ کی شکایت کسی موبائل نیٹ ورک آپریٹر سے متعلق ہے تو اس بات کو یقینی بنائیں کہ آپ کے پاس وہ شکایت نمبر موجود ہو جو آپ کو آپریٹر کے پاس شکایت درج کراتے وقت فراہم کیا گیا تھا، کیونکہ پی ٹی اے کے پاس شکایت کے اندراج کے لیے یہ نمبر دینا ضروری ہوتا ہے. اب کمپلینٹ نمبر درج کریں اور کمپلینٹ سمری میں اپنی شکایت کی تفصیل لکھیں. ضرورت کے تحت متعلقہ فائل بھی منسلک کی جا سکتی ہے. اس کے بعد قواعد و ضوابط قبول کرتے ہوئے اپنی شکایت باقاعدہ طور پر سبمٹ کر دیں. شکایت سبمٹ ہونے کے بعد آپ کو ایک ریفرنس نمبر موصول ہوگا جس کے ذریعے آپ اپنی شکایت کا سٹیٹس بھی معلوم کر سکتے ہیں. مزید معلومات کے لیے پی ٹی اے کے ٹول فری نمبر 0800-55-055 پر رابطہ کریں. ڈیجیٹل دنیا میں محفوظ قدم، پی ٹی اے.
8: یہ مفاد عامہ کا پیغام آپ تک پاکستان ٹیلی کمیونیکیشن اتھارٹی کی جانب سے پیش کیا گیا ہے.
9: facebook.com/fm247365 fm247365

0: Radio.
1: जी जना वेलकम बैक टू आप सुन रहे हैं FM 100 पाकिस्तान एंड आप लोग बिल्कुल हमें मैसेजेस कर रहे हैं 3636 पर. द शो इज कॉल्ड जीनी इन आवर रेडियो एंड 3636 पर मैसेज करें साथ में. और अगर आप चाहते हैं तो बिल्कुल आप लोग facebook.com/rj.jasmine पे भी हमें मैसेज कर सकते हैं. ओके सो ब्रेक से पहले हम लोग बात कर रहे थे और मैंने आप लोग को बताया था कि हम आज डिस्कस करेंगे अबाउट हेयर हेल्थ एंड नेल्स हेल्थ. सही है और बड़ी इम्पॉर्टेंट चीज़ है. ऑब्वियसली एक तो ये मसला बड़ा कॉमन है कि बहुत से लोग जो हैं वो हेयर फॉल का शिकार हैं, यानी कि बालों का गिरना डेली बेसिस पे, बहुत ज़्यादा बालों का टूटना. उसकी कई वजूहात हैं जो ऑब्वियसली सबसे पहले एक तो ये कि जो कॉमन मसला होता है वो डाइट के हवाले से. सही है, हमें ऐसा लग रहा होता है कि हम बहुत हेल्दी खाना जो है वो खा रहे हैं, हमारी डाइट बहुत अच्छी है, बहुत न्यूट्रिशियस है, बट यू नो वो हमें नहीं समझ आ रहा होता कि हम कौन सी चीज़ किस मकदार में खा रहे हैं और क्या वो कमी जो है वो हमारी बॉडी जो है वो पूरा कर पा रही है उस चीज़ की, न्यूट्रिशन की कमी या नहीं. ओके सो बेसिकली हेयर फॉल का रीज़न क्या होता है. सबसे पहले तो ये कि अगर इफ़ यू आर हैविंग अ पुअर डाइट, ठीक है, आपका खाना पीना अच्छा नहीं है, सबसे बड़ा रीज़न ये होता है. दूसरा ये कि स्कैल्प हेल्थ. अच्छा, लोगों को ये तो नज़र आ रहा होता है कि बाल टूट रहे हैं, बाल टूटने का इलाज करेंगे, ठीक है, ऑयलिंग कर ली या कुछ ऐसा यू नो प्रोटीन इस्तेमाल कर लिया या हेयर प्रोटीन कैप्सूल्स यूज कर ली. लेकिन बालों की टिप्स के साथ साथ मेन चीज़ होती है स्कैल्प हेल्थ, जिसको हम जो है वो अक्सर जो है अवॉइड करते हैं, इग्नोर कर देते हैं, उसको इतनी अहमियत नहीं देते. जबकि सबसे ज़्यादा ज़रूरी है कि अगर आपकी स्कैल्प हेल्दी होगी तो आपके बाल जो हैं वो खुद ब खुद अच्छे और हेल्दी हो जाएंगे. और एक और रीज़न सबसे बड़ा ये है कि मोस्टली एरियाज में जो है वो पानी का इशू ये होता है कि यू नो खारा पानी आ रहा होता है. ऑब्वियसली खारा पानी जो है वो आपकी स्कैल्प को, आपके बालों को बहुत ज़्यादा जो हद तक जो है ख़राब कर देता है. तो आज इसके हवाले से भी एक बड़ी अच्छी टिप शेयर करेंगे. ऑब्वियसली अब अगर किसी एरिया में मिल ही खारा पानी रहा है तो उसका रीज़न तो खैर इस पर हम ये बात यही करेंगे कि उसका ट्रीटमेंट क्या कर सकते हैं, क्या इलाज कर सकते हैं कि उस खारे पानी से हम बच सकें, ये मैं आपको बताऊंगी. अच्छा, सबसे पहले अब स्कैल्प हेल्थ के हवाले से सबसे पहले हम बात करें तो मेन चीज़ तो ये है कि पहले आउटर स्कैल्प हेल्थ के हवाले से बात करते हैं. सबसे ज़्यादा ज़रूरी होता है कि स्कैल्प को साफ रखें. मोस्टली ऐसा होता है जैसे बहुत सी लड़कियाँ स्कार्फ वेयर कर रही होती हैं, हिजाब करती हैं, तो स्कैल्प में जो है सीबम जमा हो जाता है. सही है, आपकी स्कैल्प को ऑक्सीजन प्रॉपर नहीं मिल पा रहा होता है, जिसकी वजह से स्कैल्प में एक तो जर्म्स पैदा होते हैं और इसके साथ साथ जो है वो सीबम की वजह से स्कैल्प खराब होना शुरू होती है, जिसकी वजह से इन्फेक्शन हो जाता है, फंगस हो जाता है, स्कैल्प एक्नी हो जाता है. जी हाँ, जैसे हमारे फेस पे एक्नी होता है, हमारी स्किन में जो है पिंपल्स निकलते हैं, ब्रेकआउट होता है, इसी तरीके से सेम जो है वो स्कैल्प की भी एक एक्नी होती है, यानी आपके सर में भी एक्नी हो जाती है इन्हीं चीज़ों की वजह से, इन्हीं पॉल्यूशन की वजह से. और अगर उसको प्रॉपर ऑक्सीजन नहीं मिल पा रही है तो इस चीज़ का बड़ा ख्याल रखना होता है. जिस तरीके से हम अपनी स्किन का ख्याल करते हैं वैसे ही हर चीज़ का एक रूटीन होता है, एक टिप होती है. तो स्कैल्प को सबसे पहले साफ रखना ज़रूरी होता है. दूसरा ये कि हमेशा हमें अपनी स्कैल्प के हवाले से जो है वो शैम्पू इस्तेमाल करना चाहिए जो हमारी स्कैल्प को सूट करे. मतलब ऐसा एक न्यूट्रल शैम्पू हो जिसमें, एक तो ये कि शैम्पू भी ज़्यादा इस्तेमाल नहीं करना होता है. कोशिश करें कि शैम्पू जो है आप यूजुअली वीक में 2 से 3 दफ़ा, इससे ज़्यादा बालों में शैम्पू ना ही करें तो बेहतर होता है, क्योंकि ऑब्वियसली हम नेचुरल शैम्पू यूज़ नहीं कर रहे होते हैं. اس کے ایک الگ کیمیکل ہوتے ہیں, وہ بالوں کی اسکیلپ کو جو ہے وہ ہیئر فالیکل کو خراب کرتے ہیں, بالوں کی اسکیلپ کو خراب کر رہے ہوتے ہیں اور ویک کر رہے ہوتے ہیں. صحیح ہے. دوسرا یہ کہ شیمپو ایک تو اسکیلپ کے حوالے سے استعمال کرنا ہے جو آپ کی اسکیلپ کی ہیلتھ ہے, جو آپ کی اسکیلپ کو سوٹ کر رہا ہے. صحیح, یہاں بار بار اسکیلپ کا ورڈ اس لیے استعمال کر رہی ہوں کیونکہ مین جب آپ کی اسکیلپ ہیلدی ہوگی آپ کے بال خود بخود ہیلدی ہوں گے اور آپ کے بال خوبصورت ہوں گے, اسی وجہ سے کیونکہ آپ نے اپنی اسکیلپ کا خیال رکھا ہے. دوسری چیز یہ سب سے امپورٹنٹ, بہت سے لوگ کہتے ہیں کہ بھائی کچھ بھی ہے نا, چلو بھائی روز ڈیلی بیسس پہ نہیں تو ایک دن چھوڑ کے یا آلٹرنیٹ ڈیز پہ آئلنگ کر. زیادہ آئلنگ کرنے سے ہوتا یہ ہے, اب ایک یہ مسکنسیپشن بھی ہے کہ ڈیفینیٹلی آئلنگ کرنے سے بال جو ہیں وہ ہیلدی ہوتے ہیں, نو ڈاؤٹ, اس میں کوئی شک نہیں ہے, لیکن آلٹرنیٹ بیس پہ آئلنگ کرنا یہ صحیح نہیں ہوتا کیونکہ وہ پھر آپ کی اسکیلپ کی جو پورس ہوتے ہیں اس کو بلاک کرنا شروع کر دیتا ہے. آئلنگ کرنے کا سب سے بہترین طریقہ کیا ہوتا ہے, ویک میں ایک دفعہ آپ شاور لینے سے پہلے جو ہے وہ تقریباً دو گھنٹے پہلے جو ہیں اپنے بالوں میں آئلنگ کریں. صحیح, رات کو دیر تک, یہ کہ رات کو سر پہ آئل کر سو جانا, صبح نہا لینا, دس از ناٹ اے گڈ روٹین فار ہیئر ہیلتھ. ضروری ہوتا ہے کہ آپ نہانے سے دو گھنٹہ پہلے جو ہیں اپنے بالوں میں اچھے سے آئلنگ کریں, دو سے تین گھنٹہ انف ہے. صحیح ہے, دو سے تین گھنٹہ اس چیز کو آپ روٹین میں لائیں, ویک میں ایک بار لازمی آئلنگ کریں, دو سے تین گھنٹہ پہلے اپنے بالوں میں اچھے سے تیل لگائیں. ٹھیک ہے, اور اگر تو آپ ایک بڑا مزے کا ایک یہ ہیک ہے, اور اگر آپ کر سکتے ہیں کہ ٹاول کو گرم کر کے اپنے بالوں میں رکھ لیں, اس سے یہ کہ جو کلاک پورز ہوتے ہیں نا بالوں میں اسکیلپ میں, وہ جو ہیں وہ اوپن ہو جاتے ہیں اور سرکولیشن اچھا ہو جاتا ہے. ایک تو یہ ٹپ آپ نے یاد رکھنی ہے. ٹھیک ہے, تیسری امپورٹنٹ چیز جو ہے وہ ہم ڈسکس کریں گے اباؤٹ اسٹائلنگ. بہت سی لڑکیاں ہیں ان کو شوق ہوتا ہے ڈیلی بیسس پہ اسٹائلنگ کرنے کا, آج بال جو ہے کرل کر لیتے ہیں, آج بال اسٹریٹ کر لیتے ہیں, یا آج بلو ڈرائی کر لیتے ہیں, یا آج ڈرائر یو نو ایک پیڈ ڈرائی کر لیتے ہیں. نہیں, ڈیلی بیسس پہ اسٹائلنگ کرنا آپ کی اسکیلپ کو خراب کرتا ہے, آپ کے بالوں کو ڈیمیج کرتا ہے, آپ کے بالوں سے جو ایک نیچرل موئسچر ہوتا ہے, پی ایچ بیلنس لیول ہوتا ہے, وہ ختم کرتا ہے. مطلب یہ سارے نقصانات آپ دماغ میں رکھیں کہ ان چیزوں سے بہت مزہ آتا ہے کہ ہاں یار خوبصورت لگیں گے, اچھے لگیں گے اسٹائلنگ کرو بیٹھ کے. صحیح ہے, اچھا لوگ آتا ہے, لیکن اس چیز کا خیال رکھنا ضروری ہوتا ہے کہ ڈیلی بیسس پہ آپ جو ہیٹنگ ٹولز استعمال کر رہے ہیں وہ بالوں کا پی ایچ بیلنس اور بالوں کا ایک جو نیچرل موئسچر ہوتا ہے وہ کتنے جلدی جو ہے ختم کرتا ہے. پھر ہوتا یہ ہے کہ آگے ریزلٹ اس چیز میں آتے ہیں کہ آپ کے بال آپ فیل کریں گے کہ بہت زیادہ روکھے ہو گئے ہیں, بہت ڈیمیج ہو گئے ہیں, اتنے زیادہ فریزی ہو گئے ہیں, برش کرو تو وہ برش جو ہے وہ بالوں میں ٹینگلز بن جاتے ہیں, برش جو ہے وہ بالوں میں پھنس جاتا ہے. You know, so you just have to be very careful about it. کیونکہ زیادہ ہیٹنگ ٹولز جو ہیں, اسٹائلنگ ٹولز جو ہیں, وہ بالوں کو ڈیمیج کرتے ہیں. تو پلیز اوائڈ دیٹ تھنگ ان یور روٹین. ٹھیک ہے, ویک میں ایک دفعہ اگر آپ اسٹائلنگ کر رہے ہیں یا آپ کو لگتا ہے جہاں ضروری ہے اسٹائلنگ کرنا تو وہاں کر کے جائیں, ناٹ آن ڈیلی بیسس. اوکے, سو بالوں کے حوالے سے اور اسکیلپ کے حوالے سے مزید ہم ڈسکشن کریں گے تھوڑی سی دیر میں, کیونکہ اس میں اتنی ساری باتیں ہیں کہ اگر میں آج پورا شو پہ بھی اس چیز کو پورا ڈسکس کروں تو ٹائم ختم ہو جائے گا, شو ختم ہو جائے گا, لیکن یہ ٹاپک نہیں ختم ہوگا. سو ابھی ہم جائیں گے ایک ٹریک کی طرف. نون نے ہمیں میسج کیا تھا اور انہوں نے ریکویسٹ کیا تھا چھلاوا سانگ. سو اف یو آر لسننگ, وی آر پلئنگ یور سانگ, اور اس گانے کے بعد آتے ہیں پھر میسجز بھی انکلوڈ کرتے ہیں, ہمارے ساتھ رہیے گا اور پھر اس ٹاپک کو کنٹینیو کرتے ہیں. ناٹ اے ٹاپک, اٹس بیسکلی پبلک اویئرنیس تھنگ جو آج ہم بات کر رہے ہیں اباؤٹ ہیئر اینڈ نیلز ہیلتھ. مین وائل ملتے ہیں اس گانے کے بعد.

वेलकम बैक जनाब, आई एम अलाइव। सेलिन डियोन, क्या बात है इनकी भाई, क्या गाती है भाई, क्या गाती थी वैसे, अभी जो उस तरह गाएंगी, आई एम अलाइव। एनीवे जनाब, आई होप के ट्रैक आपको पसंद आया होएगा। और आगे बढ़ते हैं आपके मैसेजेस की जानिब। इल्सा वानिया जी, जी भाई आपने सही पढ़ा है। चलें जनाब, इल्सा आपको हम गाना भी डेडिकेट करेंगे आज। ओके टेक, हैं जी ते हैं जी। और जनाब दुबई से भी लोग सुन रहे हैं, क्या बात है। अस्सलाम वालेकुम, मैं भी हूँ आपके साथ, जीती रहे। और जनाब एक ट्रैक की रिक्वेस्ट कर दी है उन्होंने, बिल्कुल जनाब चलाएंगे आपके लिए। और ऑनलाइन आने की फरमाइश, कोशिश करेंगे। इस तरह तो होता है, इस तरह के कामों में क्यों उदास पड़ते हो सर्दियों की शामों में। भाई हमारी प्यारी सी बहन नौरीन तौसी फैजलाबाद में सो तो नहीं गई कहीं, संजू कहाँ गायब हो, आज भी मेहमान आए हुए हैं क्या। और जनाब आपके सवाल का जवाब है दुश्मन, और उसके साथ साथ कहा है बिल्कुल दुरुस्त है जनाब। तानिया हसन जी भी आ गई है आज, वेलकम वेलकम वेलकम वेलकम। और तानिया हसन ने जो दूसरा जवाब है इस्लामिक जनरल नॉलेज से रिलेटेड, वो बिल्कुल दुरुस्त दे दिया है। तानिया जी बहुत बहुत शुक्रिया, और तमाम सुनने वालों को उन्होंने सलाम कहा है। बहुत दिनों के बाद सुना आपको, बहुत अच्छा लगा, शुक्रिया शुक्रिया। इसी बात पर हो जाए फिर एक, हो जाएगा गाना आपके लिए। और अस्सलाम वालेकुम, मेरा नाम मुस्तफा कमाल फ्रॉम राशिदाबाद, मेरी तरफ से तमाम सुनने वालों को वेलकम एंड अस्सलाम वालेकुम। और आपसे एक सवाल है कि ख्वाब में ऊंट देखना का क्या मतलब है। भाई मैं ख्वाबों की ताबीर थोड़ी बताता हूँ, मैंने तो सवाल किया है, लेकिन इसके हवाले से मेरी बात का यकीन नहीं कीजिएगा, बता देंगे आप। फिलहाल तो सांप की बात हो रही है, इस तरह आती ना आवाज सांप की, तो फिलहाल सांप की बात हो रही है कि सांप ख्वाब में अगर देखें तो उसका क्या, उसकी ताबीर बताई जाती है। तो ज्यादातर जो बता रहे हैं वो कहते हैं दुश्मन, दुश्मन जो है वो आपके आसपास घूम रहा है। अरे आस्तीन का सांप से क्या मुराद है, किसी को पता है इस हवाले से? अगर किसी को पता हो तो जरूर बताए मुझे कि आस्तीन के सांप के हवाले से क्या मतलब है, यानी कि समझ रहे हैं ना आप। तो भाई गानों की फरमाइशें भी काफी आ गई हैं। और कहाँ गया वो गाना, मैं गाना जरा पढ़ लूँ एक। अच्छा अच्छा अच्छा, पढ़ लिया हमने, ये अम्बी फरहीन का ये मैसेज था, तो उन्होंने जो गाना लिखा हुआ था मैं वो गाना देख रहा था, और ये गाना जरूर चलेगा। और उसके साथ साथ ये है कि इस सिंगर की फरमाइश जो है वो हमें बहुत ज्यादा आती है, जिनका नाम है सज्जाद अली साहब, हमारे अलीमुद्दीन साहब, हमारे इरफान मेमन साहब, मेमन कजन्स, ये तमाम लोग जो है वो सज्जाद अली की ही फरमाइश करते हैं। इस तरह तो होता है इस तरह के कामों में। ख्वाब के हवाले से बात हो रही है, तो मैंने जैसा कि शो के आगाज में आपसे कहा कि कुछ ख्वाब ऐसे हैं कि जो इंसान जागते में देखता है। कभी जागते में ख्वाब देखा है आपने? मैं ये समझता हूं कि हर इंसान जागते में ख्वाब जरूर देखता है, और जागते में जो इंसान ख्वाब देखता है वो ख्वाब पूरे भी हो सकते हैं। और वैसे तो जो सोते में ख्वाब देखे जाते हैं उनकी भी ताबीर होती है और वजह होती है, वो भी पूरे होते हैं क्योंकि वो अल्लाह की रजा से होते हैं, और आपको एक इंदिया दिया जाता है,
اچھا ضروری نہیں ہے کہ ہر خواب جو ہے اس کی تعبیر ہو، کچھ چیزیں ایسی ہوتی ہیں کہ انسان کی سوچ پر منحصر ہوتی ہیں۔ مثال کے طور پر آپ نے کوئی مووی دیکھی ہے اور مووی آپ کو بہت اچھی لگی ہے، اور اس مووی میں جو ہے وہ دکھایا ہے کہ سمندر میں ایک جہاز جو ہے وہ بھٹک گیا ہے اور سمندر میں طوفان آ گیا ہے، کوئی اس طرح کی آپ نے کوئی مووی دیکھی سپوزٹ، تو اب وہ مووی آپ کو اچھی لگی بہت، تو جب آپ سوتے ہیں تو آپ کے لاشعوری طور پر آپ کے ذہن میں وہی سین جو ہے وہ ہو رہے ہوتے ہیں، اور آپ خواب میں، کچھ لوگ اسی طرح پھر خواب بھی دیکھنے لگتے ہیں کہ جی آپ پانی میں تیر رہے ہیں، اس کسی جہاز میں ہیں، تھوڑا سا اس سے مختلف، اور پانی میں گر گئے۔ تو یہ آپ کے دماغ میں جو چیزیں ہوتی ہیں نا، ایک تو یہ سلسلہ ہے، دوسرا جن حالات سے آپ گزر رہے ہوتے ہیں ان کے بھی اثرات ہوتے ہیں آپ کی نیند پر، اور کچھ تو ایسے بھی حالات ہوتے ہیں کہ نیند ہی اڑی ہوتی ہے انسان کی، اور جب کسی بھی لمحے، جب کہتے ہیں نا نیند تو سولی پر بھی آ جاتی ہے، اور کسی بھی لمحے رات کے کسی پہر میں جب آپ کی آنکھ لگتی ہے تو آپ اسی جو پریشانی جو ہے یا اسی حالات کی گردش میں ہوتے ہیں، آپ وہی آپ کے دماغ میں گردش کر رہا ہوتا ہے اور اسی سے ریلیٹڈ چیزیں آپ کو نظر آ جاتی ہیں۔ مگر بالکل سکون کے ساتھ اگر آپ لیٹے ہوئے ہیں اور آپ کو کچھ خواب آ گیا جو کہ بالکل ہی ہٹ کر آیا، سام نظر آ گیا جس نے آپ کو ڈس دیا، یا جو آپ کو ڈسنے کی کوشش کر رہا ہے اور آپ اس سے بچنے کی کوشش کر رہے ہیں، تو یہ تھوڑا سا اس کی تعبیر ہوتی ہے۔ یعنی کہ سمجھ رہے ہیں نا آپ، بھائی میسیجز تو سامنے آ ہی رہے ہیں لیکن میسیجز ہی کی جانب چلتے ہیں۔ جی میں نے تو چرچا کافی اس پر اور بھی کریں گے، اور مصطفیٰ بھائی کا میسج ہو گیا تھا، السلام علیکم، کیسے ہیں بھائی آپ؟ لالا کو، سنجیدہ آپی کو، مشک کو، مانور کو اور تمام سننے والوں کو سلام کا ہے پیار بھرا، یہ ہماری پیاری سی بہن سبا گل۔ اور قادر بخش بھائی کہہ رہے ہیں آصف بھائی اوکے ٹیک ہیں، ہماری ٹیم 5 میں سے 4 میچ ہار گئی ہے، آصف بھائی بہت ٹینشن میں ہے بھائی۔ اچھا یار ویسے کیا وجہ ہے یار کہ تم لوگوں میں کرکٹ کا جنون نہیں ہے؟ جنون تو اتنا ہے کہ 3-3 دن گھر سے باہر رہتے ہو میچ کھیلنے کے چکر میں، تو ہونا چاہیے یار کہ میچ جیتنا چاہیے۔ ویسے پاکستان بھی ٹیسٹ میچ ہار گیا ہے قادر بخش، یہ آپ کو پتا ہے، اور کس طرح ہارا یہ بھی آپ نے دیکھا ہے، بیٹنگ لائن جو ہے بری طریقے سے فلاپ ہوئی ہے، اور 90 رن سے پاکستان ویسٹ انڈیز کے خلاف پہلا ٹیسٹ ہار گیا، یعنی کہ سمجھ رہے ہو نا آپ۔ چلو اسی بات پر ہم آپ کو لے کر چلتے ہیں ایک اور ٹریک کی جانب، اور یہ ٹریک بھی آج کچھ ایسے ایسے میں ٹریک لے کر آ رہا ہوں کہ ہمارے پرانے جتنے بھی لسنرز جو کہ آج کل نہیں آ رہے ان کو ڈیڈیکیٹ کر رہا ہوں، ان کے پسند کے گانے جو کہ کسی دور میں وہ گانا سنتے تھے اور اس کی فرمائش کرتے تھے۔ یہ ٹریک جناب ہماری پیاری سی ایک لسنر سمرین بلوچ، نیلی آنکھوں والی، ان کو بڑا پسند تھا، تو ان کی جانب سے آپ سب کو ڈیڈیکیٹ کریں گے۔